कुदरती जड़ी बूटी ने तैयार की शे प्रोडक्ट थी कागज मुंगा द्वाणा किस्म क्रीम दी और कागज मुंगा द्वाणा किस्म फेस वाश थी और कागज मुंगा हार्ड प्रोडक्ट दे अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह रिजल्टेबल प्रोडक्ट थे रिजल्ट पकिश्ता क्वालिटीज पकिश्ता क्वांटिटीज पकिश्ता आगे खुला पकिश्ता आगे ब्यूटी पकिश्ता چکلی تاسو استعمال کی تاسو تو بیا پتہ ولگی چوا کی ایزنا کاسمیٹکس پاکستان دا کمال لڑک پروڈکٹ دی بہترین پروڈکٹ دی

0: वो बहने वो भाई जिनको सर दर्द का मसला है या इसके अलावा आपको कोई किस्म का भी मसला है, आपको कोई बीमारी है, तो आप बिल्कुल आ सकते हैं अलशिफा दवाखाना में। इंशाल्लाह हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक में मौजूद होंगे कल और मरीजों का चेकअप मुआयना जारी रखेंगे। तो बिल्कुल जी, अभी कॉल के लिए नंबर्स खुले हैं, अगर आपका कोई सेहत के हवाले से सवाल है, आप हमारे हकीम साहब से पूछना चाहते हैं, तो बिल्कुल आप हमें कॉल कर सकते हैं 0319-55-23-404 पर, आप कॉल भी कर सकते हैं 0319-55-23-404 पर आप कॉल भी कर सकते हैं, SMS भी कर सकते हैं। इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं, 0963-511-488 पर आप कॉल भी कर सकते हैं। और बिल्कुल जनाब, आपका कोई भी सेहत के हवाले से सवाल है, आप हकीम साहब से कोई मशवरा करना चाहते हैं इस लाइव शो में, कोई टोटका पूछना चाहते हैं, कोई नुस्खा पूछना चाहते हैं, तो बिल्कुल आप हमें ज्वाइन कर सकते हैं 0319-55-23-404 पर कॉल के जरिए, SMS के जरिए और 0963-511-488 पर भी। अस्सलाम वालेकुम।
1: हेलो।
0: अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम जी। सोकुलकुम जी नवरो। हेलो
1: हेलो
0: हेलो जी जी, कौन और कहाँ से मेरे भाई? हकीम साहब भाई कह रहे हैं कि उनका बेटा है 9 साल उम्र है और रात को यानी कि वो चारपाई पर छोटा पेशाब कर देता है, तो इसके बारे में उनको बताइएगा हकीम साहब।
2: अमूमन बच्चों के साथ ऐसा ही है, बच्चे नहीं बाज का बड़े भी कर देते हैं, उसमें उम्र का कोई मसला नहीं। जब हमारे मसाने में बाजूकात गर्मी होगी उसकी वजूहत की वजह से, मसाने कमजोरी की वजह से भी ऐसा हो जाता है, और बाज दफा जहनी थोड़ी जहन पे कुछ ऐसी चीजें सवार हो जाती हैं कि आदमी तसव्वुर या शऊर में यही सोच रहा होता है कि मैं शायद किसी जगह पे कर रहा हूँ,
0: ऐसी बात बिल्कुल,
2: लेकिन बाद में उसे एहसास होता है कि नहीं मैं गलत उस पर हूँ। तो उसके लिए बेहतर है कि आप इसके लिए, वैसे जो मैंने काफी दफा इसको आजमाया भी है और फायदेमंद भी है,
0: आप जी
2: काले तेल इस्तेमाल कर सकते हैं गुड़ के साथ मिला के।
0: हाँ जी।
2: खा वैसे नहीं देने, आप काले तेल और गुड़ को मिला के उसके जरिए आप लड्डू बना लें गोलियां टाइप की जरा मोटी, और वो एक रोज की बच्चे को इस्तेमाल कराएं तो उससे उसके पेशाब में काफी हद तक कमी आ जाएगी।
0: काला तिल और गुड़,
2: तिल और गुड़ दोनों को मिला के आप इनको कूटें, और कूटने के बाद हाथ की मदद से लड्डू टाइप बना लें,
0: जिस तरह जामुन होते हैं
2: वो बना के एक रोज की बच्चा इस्तेमाल करे, एक तो वो खा भी आसानी से सकता है और उससे इसके मसाने में थोड़ी ताकत आए ताकि इसका पेशाब कंट्रोल हो सके, और अगर फिर भी उससे फर्क नहीं पड़ता
0: तो दवाखाना,
2: फिर बच्चे को दवाखाने के।
0: बिल्कुल ऐसी बात है जी। अलशिफा दवाखाना है शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी में। अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी में, और इंशाल्लाह हकीम साहब कल सुबह 8 से लेकर शाम 4 तक मौजूद होंगे। अस्सलाम वालेकुम। सईदा हेलो जी, सास आवाज हम कट चलो जी। हकीम साहब एक भाई कह रहे हैं कि मैं घुटने के दर्द के लिए एक गोली इस्तेमाल कर रहा हूँ।
2: ठीक है,
0: नाम उन्होंने लिया है, सो मेडिसिन का नाम तो नहीं लेना
2: चाहिए,
0: चाहे जिस कंपनी की भी मेडिसिन वो ले रहे हैं, वो डेली ले रहे हैं ऐसी बात, और कहते हैं कि मुझे लोग कहते हैं कि आपको जो मुंह है वो सूजा हुआ है।
2: सही।
0: कहते हैं कि जब से मैंने वो मेडिसिन लिया मेरे घुटनों को दर्द तो ठीक हो जाता है, लेकिन मुझे लोग कह रहे हैं कि आपका मुंह सूजा हुआ है। तो हकीम साहब, ये स्ट्रीट लाइट्स की वजह हो सकती है?
2: बिल्कुल हो सकती है, और बाज़ दफा दवाइयों के असरात होते हैं, बस दफा दवाई भी बेजरर होती है, लेकिन मरीज जो है उसने बेशुमार किस्म की दवाइयां इस्तेमाल की होती हैं,
0: ये भी होता है,
2: उन दवाइयों के रिएक्शन आना शुरू हो जाते हैं। तो चीज ये है कि अगर आपकी सोच पड़ रही है तो सबसे पहले तो बात यह है कि आप अगर अपने तौर पे उस दवाई को ले रहे हैं,
0: जैसे होता है
2: ना मार्केट में या इश्तिहारात में देखा और जाके गोली मांग ली डब्बी दिखा के, اور اسے استعمال کرنا شروع کر دیا. تو سب سے پہلے تو آپ یہ کریں کہ آپ معالج سے کسی سے مشورہ کریں,
0: ظاہر سی بات ہے,
2: اور اپنی اسے ظاہری طور پہ جو آپ کی علامتیں ہیں, جو آپ کی باڈی ہے, اس کو دکھائیں اور پھر اس سے مشورہ لیں. تب وہ آپ کو مشورہ دے گا کہ یہ چیز آپ کے لیے بہتر ہے یا نہیں ہے, اور اگر اسے آپ زیادہ دیر تک استعمال کرتے ہیں تو اس کے نقصانات یہ سامنے آ سکتے ہیں.
0: چلے ٹھیک ہے, بالکل جناب چکم ورور کال کڑے او ورورا پیترو خدا دا چک ساس چکم دا دردونه دی دی مطلب چې مکمل علاج د پاره ساس د شیف راوړی ال شفا دوا خانه تا ال شفا دوا خانه شوال مارکیټ نس ټریفک پوینټ ټانک سیټی کې ان شاء الله حکیم صاحب سبا 8 بجې نه والا سبا عمل مخام سلور بجې پوری به موجود وي او مریضانو چک اپ پوینټ بجاري ساتي. السلام علیکم. السلام علیکم. روشن میسج میں پڑھ گئی ہچکی آندی ہے تا بالکل اس بارے حکیم صاحب کو پتا کرنی ہے بھی تو میسج ہے جی اس تو ایسا آن ایئر گال نہ کر سکتے. ٹھیک ہے جی, یہ پوشیدہ امراض ہے. ہاں بالکل ہی میگالے تواری بہت مہربانی ہے جی. تو بہتر ہے ہو سی اے بھی ایک مسئلہ ہے پیا جیرے تو مسئلہ ہے پیا جیرے تسا میسیج لکھے بہتر اے ہے جو تسا انہا کو گھن کے دوا خانہ ہے تصریف گھن آنا ایک دفعہ بالکل ریڈیو تو سن رہے ہو جی. حکیم صاحب پولیس کے بارے میں مشورہ گھننے ہیں جی. حکیم صاحب کیا مشورہ دیں گے؟ ہچکی آتی ہے ایک ہفتے سے مسلسل.
2: دیکھیں ہچکی کوئی مرض نہیں ہے,
0: ایسی بات,
2: لیکن مختلف بعض دفعہ علامت ہے ہچکی
0: تو. اچھا یہ بھی مرض کی علامت ہے,
2: لیکن یہ رک جاتی ہے بعض دفعہ اور بعض دفعہ اچانک آ جاتی ہے. اب اس میں کئی لوگ ٹوٹکے استعمال کرتے ہیں کہ جیسے ہچکی آ رہی ہے آپ اچانک بولیں,
0: ایسی بات ہے,
2: تو بعض دفعہ ہچکی رک جاتی ہے. کچھ لوگ تھوڑے سے چینی کے دانے ڈال لیتے ہیں منہ میں. چیز یہ ہے کہ اب اگر ہچکی جس آدمی کو ہے تو کوشش ہے اگر دواخانے پہ آ جاتے ہیں تو پہلی تو بات ہے کہ اس سے دیکھیں کہ اس کے معدے میں کوئی مسئلہ, کوئی تیزابیت یا کوئی ایسی چیز تو نہیں ہے. تو اس کا ایک پراپر حل ہے کہ ہچکی ان کی انشاءاللہ ٹھیک ہو جائے.
0: اچھا حکیم صاحب, بچپن میں یہ مسئلہ ہوتا رہتا تھا, ہمیں بھی مجھے یاد ہے ہچکی, تو جب ہم پانی پی لیتے تو پھر ٹھیک ہو جاتے تھے.
2: بعض صورتوں میں ہے, یہ ٹوٹکے ہیں جو صدیوں سے استعمال ہو رہے ہیں, پہلے بزرگ کر رہے ہیں کہ تھوڑا سا پانی پی لیں, تھوڑی سی چینی کھا لیں,
0: ایسی بات ہے,
2: اس سے ہچکی رک جاتی ہے. اور بعض اسے اس چیز سے کمپیئر کرتے تھے کہ یار ہچکی آ رہی ہے, شاید تمہیں کوئی یاد کر رہا ہے.
0: ہاں یہ بھی بڑی بات
2: ہے. یہ ہے کہ وہ ایک بس کہنے کے باڈی میں تبدیلی ہے اس کی وجہ سے,
0: ایسی بات ہے. سو حکیم صاحب, اچھا معدے کے جو مسائل ہیں یعنی کہ معدے کی جلن ہے, تیزابیت ہے, اس کی وجہ سے بھی ہچکی آ سکتی ہے؟
2: آ سکتی ہے بالکل. معدے میں اگر آپ کی خشکی ہوگی, آپ کی تیزابیت ہوگی, بعض دفعہ اس وجہ سے بھی ہچکی آ جاتی ہے, مسلسل آتی ہے.
0: ٹھیک ہے, سو بالکل جناب, اگر آپ کو بھی اس طرح کا کوئی مسئلہ ہے تو آپ بالکل تشریف لا سکتے ہیں الشفا دواخانہ میں. الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی. السلام علیکم. السلام علیکم. کی میں حال ان جی, کون دیکھی تو گال کریں دے پہ.
1: یہ تو پھر بات کی بات ہے. ایک دفعہ وہ حکیم صاحب سے کہہ دینا کہ وہ جو ایک انسان کے کانوں پہ جو آوازیں آ رہی ہے کس چیز کی علامت ہو سکتی ہے؟
0: دیکھیں جی, انسان کے کانوں میں آوازیں کس طرح کی آنا, یہ بتائیے ذرا.
1: اس طرح کی ہوا نہیں چلتا.
0: اچھا ہوا نہیں چلتا, ٹھیک ہے جی. آپ یہ بتائیے کہ کہاں سے بات کر رہے ہیں آپ؟
1: قمردین
0: کرے سے بول رہا ہوں. چلیں ٹھیک ہے, آپ ریڈیو سنتے رہیں جی. حکیم صاحب سے اس کے بارے میں مشورہ لیتے ہیں جی. حکیم صاحب, کان میں مسلسل ہوا کی آوازیں آنا کس بیماری کی علامت ہو سکتی ہے؟
2: دیکھیں بعض دفعہ کان کے اپنے مسائل بھی ہوتے ہیں, جیسے ناک کان گلے کے مسائل آتے ہیں,
0: ایسی بات.
2: کان کے بعض دفعہ اپنے مسائل ہو سکتے ہیں, اس میں ورم ہو سکتا ہے, اس میں کوئی انفیکشن ہو سکتا ہے,
0: ایسی بات.
2: اور بعض دفعہ سر کے کوئی معاملہ ہو سکتا ہے, سر جیسے سر درد ہے, اس میں بھی ایسا ہوتا ہے کہ آپ کو سائیں سائیں کسی آوازیں آتی ہیں.
0: بالکل.
2: اب مسئلہ یہ ہے کہ آپ جو پیشنٹ ہے, جب اس کی مکمل ایک کیس ہسٹری سامنے آئی تو اس پہ تھوڑا تجویز کرنے میں ذرا آسانی ہو جاتی ہے اور آدمی اس سے کچھ تھوڑا اس کو ٹائم دیتا ہے, اس سے پوچھتا ہے اور پھر اس کے اس جگہ تک پہنچ جاتا ہے جو اس کا مرکز ہے. باقی کئی وجوہات ہیں آوازیں آنے کی, لیکن اب یہ ہے کہ مریض سامنے ہو یا مریض اگر تھوڑا سا وقت نکال کے مجھے دوا خانے پہ مل لیں تو شاید میں انہیں تفصیل سے بتا سکوں.
0: بالکل ایسی بات ہے. تو بالکل جناب, جب آپ دوا خانہ پر آتے ہیں, کل بھی میں نے اس بارے میں بات کی اور روزانہ شو میں حکیم صاحب بھی آپ کو یہی مشورہ دیتے ہیں, میں بھی آپ کو یہی ریکویسٹ کیا کرتا ہوں کہ بہتر یہی ہوتا ہے کہ جب آپ دوا خانہ پر آ کر حکیم صاحب سے علاج کرا لیتے ہیں تو وہ بہت بہتر ہوتا ہے. یعنی کہ یہاں پر تو ہم بیٹھے ہیں, بالکل آپ کو مشورہ دیں گے, لیکن اگر آپ سیریس ہیں اپنی صحت کو لے کر تو اس کے لیے آپ کو الشفا دواخانہ میں ایک مرتبہ ضرور آنا پڑے گا. الشفا دواخانہ میں انشاءاللہ روزانہ حکیم صاحب موجود ہوتے ہیں صبح 8 بجے سے لے کر شام 4 بجے تک, آج بھی موجود تھے اور کل بھی صبح 8 بجے سے لے کر شام 4 بجے تک حکیم سید مشکور احمد شاہ صاحب الشفا دواخانہ میں موجود ہوں گے. الشفا دواخانہ شبال مارکیٹ نسٹ ٹریفک پوائنٹ ٹانگ سٹی میں. سو مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں کال کرنے کے لیے نمبرز جو ہیں اپنے پاس نوٹ فرمائیں. اگر کسی میری بہن کا کسی میرے بھائی کا صحت کے حوالے سے کوئی سوال رہ گیا ہو تو بالکل آپ پوچھ سکتے ہیں 0319-55-23-404 پر ایس ایم ایس بھی کر سکتے ہیں, کال بھی کر سکتے ہیں اور اس کے علاوہ 0911-4588-09-63-5114-88 پر 0963-5114-88 پر آپ کال کر سکتے ہیں. تو بالکل خواتین و حضرات, صحت کا پیغام آپ سماعت فرما رہے ہیں آپ کے اپنے پسندیدہ ریڈیو اسٹیشن پر اور یہ شو آپ کی خدمت میں الشفا دواخانے کے خصوصی تعاون سے پیش کیا جاتا ہے جس میں ہم بات کیا کرتے ہیں آپ کی صحت کی. آپ کی صحت کے بارے میں آپ کو حکیم صاحب مشورے دیتے ہیں, آپ حکیم صاحب سے ٹوٹ کے پوچھتے ہیں تو حکیم صاحب آپ کو ٹوٹ کے بتاتے ہیں. سو انشاءاللہ سامعین اکرام, ہر قسم بیماری کا تسلی بخش علاج الشفا دواخانہ میں کیا جاتا ہے. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی. السلام علیکم. السلام علیکم جی, کون اور کہاں سے میرے بھائی؟ آواز آپ کو بہت ہی کم آ رہا ہے. جی حافظ صاحب, چیر صحت حوالے سر سوال چھتا دے. جی جی ہاں بالکل جی, آواز خصا سوال سیر روان دے چیر سوال مستد صحت حوالے سر.
1: جی جی دا تستر مطالعہ میں حکیم صاحب مطالعہ رہتا ہوں کرا
0: جی
1: پر مدی دیر زیادہ پسینہ جی ورنا
0: اچھا رنگی مطلب دیر زیادہ پسینہ ورزی
1: تقریباً
0: چکمدی خدا دا دل وجہ ہم دا مسئلہ جوڑے دے لشی کنا ہاں بالکل جی چھ میدے مریض دا بیا 100% دا مسئلہ دا او چھ ساسو میدا نہیں ٹھیک بیا نور مسئلے ہم جنے کے دل سی بہتر خدا دا چھ ساسو خپل قربان چھ دکن الشفا دوا خانے تراوڑو سیدہ جی دے علاج و کو انشاءاللہ چکم دا میدہ مریض دا دا با میدے بالکل ٹھیک شی او دا چکم خلی ڈیر ذات ورزی دا با ہم ختم شی سیدہ جناب در تو وہ چکم جی خبری کھل گئے آفیس سے ساسو میالال نا بیا خود ساسو ڈیر نزو یو شوال مارکیٹ کی حکیم سے موجود بھی روزانہ صبح عمل 8 بجے نوالا دا مخام سلور بجے پورے سید جناب ڈیرا مننا جو جہان مننا چاہیے حکیم صاحب پیارے بھائی کہہ رہے تھے
2: جی
0: کہ ان کی گھر والی ہے 30-32 سال عمر ہے اور پسینہ بہت زیادہ آتا ہے یعنی کہ پنکھے کے آگے بھی بیٹھی ہوتی ہیں تو پھر بھی پسینہ زیادہ آتا ہے تو میں نے پوچھا کہ وہ میدے کی پیشنٹ تو نہیں ہے وہ کہہ رہے تھے کہ میدے کی پیشنٹ ہے تو میں نے تو ان کو یہی مشورہ دیا ہے کہ آپ الشفا دوا خانہ میں آئیں اپنا میدا درست ہے تو انسان تو درست ہے تو صاحب یہ بتائیے گا کہ میدے کی وجہ سے تو یعنی کہ پسینے کا زیادہ آنا بنتا ہے اس کے علاوہ اور کون سی وجہ ہو سکتی ہے؟
2: پسینہ آنا ایک قدرتی عمل ہے
0: ایسی بات ہے
2: ٹھیک ہے پسینے کے ذریعے ہمارے جو فاسد مادے ہیں وہ باہر نکلتے ہیں اللہ تعالیٰ نے مسام رکھے ہیں جو لاکھوں کی تعداد میں ہیں
0: ऐसी बात है,
2: उसके जरिए पानी की शक्ल में, पसीने की शक्ल में बाहर आता है।
0: बिल्कुल ऐसी बात।
2: अब जहाँ तक है कि बाज़ औक़ात ये हो सकता है कि बहुत ज्यादा गर्मी से, वर्जिश से भी पसीना आ जाता है, इसी तरह बहुत ज्यादा जिस्मानी मशक्कत का काम करने से भी हो सकता है, फिर बुखार, घबराहट, शुगर वगैरह में भी ज्यादा पसीना बाज़ औक़ात आ जाता है, या शुगर पेशेंट, उसकी वजह भी हो सकती है कि बाज़ औक़ात उसमें भी ज्यादा पसीना आ जाता है, या कोई ऐसी एक कह लेंगे जज्बाती
0: ठीक है
2: उसमें भी बाज़ औक़ात आ जाता है। अब देखना यह है कि क्या है और क्यों है, तो उसके लिए फिर मरीज का देखना, जानना, उसे तशखीस करना
0: लाजमी हो जाता है।
2: जो अंदर हमारे गदूद हैं, जो पसीना खारिज कर रहे हैं, तो उसको क्या वजूहत है, उनका कोई मसला है,
0: ऐसी बात है, ये भी हो सकता है ना,
2: देख के फिर उसके मुताबिक उसका इलाज होगा।
0: ठीक है,
2: और
0: दवाखाने पर लाजमी आना पड़ेगा।
2: एक मरीज जब सामने होता है तो जाहिर है फिर मुकम्मल तफसील से बात हो जाती है, फिर उस पर बंदा उस टॉपिक को लेके या उस बात को, उस मर्ज को लेकर और उससे डिस्कस करनी और उससे हिस्ट्री लेनी,
0: ठीक है,
2: तो वो फिर ज्यादा बेहतर हो जाता है।
0: ठीक है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, किमे हाल जी, कौन दे की तो गाल करें दे पैवे जी, गुलमरजान भिरा, क्या पूछना चाहते भी हकीम साहब दे कोलो? इमे गाल जी, अज ता जेड़ा है ना सब पूरा प्रोग्राम मेरा लाला सिर दे धर ते कीते प्रोग्राम शुरू को समझे पैवे। इमें गाल है जी, इस दे मारे तुसा एक रेसो हकीम साहब बने तो को सारा सिर दे मसलन दे बारे दसा है, दर्द दे बारे, ते बेहतर ए है जो तुसा तशरीफ भी ना नाल शिफा दवाखाना ते। ठीक है, ये तो हकीम साहब को पता करे सो बहवाल वे हमें सिर को फर्क पौधे के नहीं पौधा, ते बिया इलाज वस्ते जी अलशिफा दवाखाना दना हमेशा याद रखे सो।
1: ठीक है,
0: हाँ ठीक है जी, रेडियो सुन दे रहो। बिल्कुल जनाब, जेरे मेरी बहन को, जेरे मेरी भिराह को कोई भी सेहत हवाले दल मसला है पिया, तो बिल्कुल अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक पॉइंट टांग सिटी दे विच आ सकदे जी। एक कॉलर है हमारे साथ, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन और कहां से मेरे भाई? खैर खरीद अबरू अच्छे आवाज जी कमर रवान जी सी सो को लुकम जी ने रसर जी सा आवाज दिखन अबरू रेडी कमर रवान जी सी। हकीम साहब, एक भाई पूछ रहे थे कि उनके सर में दर्द है, तो मैंने कहा कि हमारा पूरा शो ही सर दर्द के बारे में हुआ है, तो वो कह रहे थे हकीम साहब से ये पूछे कि बहुत ज्यादा बालों का सर पर होना, क्या इसकी वजह से भी सर दर्द हो सकता है? उसने एक क्वेश्चन पूछा ये।
2: बिल्कुल, अगर बाल आपके तरतीब से छोटे छोटी मिकदार में कटे हुए हैं
0: ऐसी
2: तो बहुत ज्यादा बेहतर है। अगर बाल आपके बड़े हुए हैं और वो एक कह लें कि तरतीब से नहीं
0: ऐसी बात है,
2: खुशक है, तो फिर वो सर दर्द का बाइस बन सकते।
0: बिल्कुल ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। जी कौन और कहाँ से बात कर रहे हैं आप?
3: बात कर रहे हैं हमारे घर वाले से, सिर में दर्द है पट्टों में।
0: अच्छा, पट्टों में दर्द होता है, कहाँ से बात कर रहे हैं आप?
3: रेडियो सुन रहे
0: हैं। ठीक है, आप रेडियो सुनते रहे जी। हकीम साहब उनकी घर वाली है और कमर में पट्टों में दर्द होता है, तो क्या मशवरा देंगे आप इन्हें?
2: मशवरा तो उन्हें यही है कि आप अगर आप असाबी कमजोरी के मरीज
0: हैं
2: तो फिर इसका प्रॉपर तरीके से इलाज कराएं।
0: ठीक है,
2: और अगर आपको वैसे जिस्म में दर्दे हैं तब भी उसके लिए जरूरी है कि एक मरतबा दवाखाने पे आना पड़ेगा, ताकि बेहतर तरीके से मर्ज का पता चल सके
0: बात है,
2: और फिर उसके लिए इलाज तजवीज कर सके। लेकिन इतना इंशाल्लाह जरूर है कि उन्हें अफाका जरूर महसूस होगा और वो मुस्तकिल तौर पर।
0: बिल्कुल ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन और कहाँ से मेरे भाई? शाहआलम से बात कर रहे हैं जी, क्या पूछना चाहेंगे हकीम साहब से आप? हेलो जी, तो प्यारे भाई आपने मेरे ख्याल में जो है ना आवाज आपकी कट गई है। एक मैसेज है हकीम साहब के अनस भाई की, आपका शो लाइव है। बिल्कुल, हमारा शो लाइव है और रोजाना ही लाइव और बराह रास्त होता है। हकीम साहब, प्रोग्राम के आखिरी दो मिनट हैं
2: जी,
0: सो एक आखिरी कलर है, इनकी सुन लेते हैं। अस्सलाम वालेकुम।
4: वालेकुम
0: السلام علیکم.
4: وعلیکم السلام
0: جی. کون دے تو گال کرن دے پے؟ اچھا پشتو چی خبر ہی کرو رسو کو لکم جی نہ رسرے ایزو نہ خبر ہی کرو جی. چیر صحت حوالے سر مسوار شتا مطلب چسر ڈیر زیاد درد کبھی دسے خبر رجی نن مو پر پروگرام پدی بندے وکڑ لو سر درد مندے او ورورا بہتر ادا د چسا سو کم کوروال ادا داستا سو راوڑی ٹانگ شی ال شفا دا واخانہ شوال مارکیٹ تا راوڑی صحیح دکن جی.
4: اچھا
0: ہاں انشاءاللہ دی علاج بوشی. سو بالکل حکیم صاحب شو کا ٹائم ختم ہونے والا ہے, سو آخر میں کیا پیغام دینا چاہیں گے آپ اپنے سننے والوں کو؟
2: پیغام یہی ہے کہ آپ اپنا اپنے آپ سے زیادہ خیال رکھیں,
0: ایسی بات ہے,
2: اور اپنے ارد گرد کے لوگوں کا خیال رکھیں.
0: ٹھیک ہے حکیم صاحب, یہ بتائیے گا کہ کل انشاءاللہ آپ موجود ہوں گے؟
2: انشاءاللہ اگر زندگی رہی تو صبح 8 بجے سے لے کے شام 4 بجے تک میں مطلب پہ موجود ہوں گا.
0: ایسی بات ہے,
2: اور ظاہر بات ہے جس نے ملنے مشورہ کرنے
0: بالکل ایسی بات ہے. آپ کو جو بھی مسئلہ ہے خواتین و حضرات, آپ بالکل آ سکتے ہیں, حکیم صاحب سے رابطہ کریں, اور انشاءاللہ حکیم صاحب روزانہ موجود ہوتے ہیں اپنے کلینک پر, اور اپنا علاج معائنہ جو ہے نا وہ کرواتے رہ آپ کروا سکتے ہیں. چاہے آپ کو کوئی بھی مسئلہ ہے, انشاءاللہ ہر قسم بیماری کا تسلی بخش علاج کیا جاتا ہے الشفا دواخانہ میں, الشفا دواخانہ شوال مارکیٹ ٹریفک پوائنٹ ٹانگ سٹی میں. سو حکیم صاحب پروگرام کا ٹائم ختم ہوا چاہتا ہے, بہت مہربانی آپ تشریف لائے ہمارے سامنے, ان کے سوالوں کے جواب دیا آپ نے,
2: بہت بہت شکریہ, مہربانی,
0: اللہ حافظ, اللہ خوش رکھے آپ کو ہمیشہ. بالکل خواتین و حضرات, حکیم سید مشکور احمد شاہ صاحب کی آج آپ نے گفتگو سماعت فرمائی, اور امید ہے کہ آج کی گفتگو آپ کے لیے بڑی ہی مثبت ثابت ہوگی, آپ اس سے بڑا فائدہ لیں گے. سو خواتین و حضرات, یہ شو آپ کی خدمت میں جو کہ صحت کا پیغام ہے, الشفا دواخانہ کے خصوصی تعاون سے پیش کیا گیا اور روزانہ پیش کیا جاتا ہے 7 بجے سے لے کر 8 بجے تک. تو انشاءاللہ حکیم صاحب کل صبح 8 بجے سے لے کر شام 4 بجے تک موجود ہوں گے, اور مریضوں کا چیک اپ آئینہ جاری رہے گا. الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی. مزید تفصیلات و معلومات کے لیے اور پروگرام کے بعد حکیم صاحب سے رابطہ کرنے کے لیے نمبر نوٹ فرمائیے 0319-55-23-404. اسی کے ساتھ میرے پروگرام کا ٹائم بھی ختم ہوا چاہتا ہے, زندگی باقی تو ملاقات, باقی اپنا بہت سارا خیال رکھیے, اللہ حافظ, اللہ نگہبان, السلام علیکم.

हेलो प्रोग्राम लिंग नाम भाई लक्की एफएम 88 रेडियो मंदिर आवाज बिल्कुल ओ की आई एम फाइ का कायनात फातिमा लंडीवा सलाम फलवा शाह अल्लाह बखान इब्राहिम मैदा मानूर लंडीवा तमे सलाम अलैकुम सलाम व रहमतुल्लाह व बरकातहू ये भी की आई एम सपना लक्की मरवत फ्रॉम वन वाई छे इनामिया پروگرام کی طرف ویلکم کوما ماتو سو ٹپے وگستہ آواز ڈے

मरदउद्दीन दीनलवासी रहीम कुंडू कोट देसी आजबहान साहब देसी किस्मत अली रजा साहब दे पूरी की टोल दाखिल किसी के लेकिन अदा यू किरदार पेश केशा मिसाल की किस्मत अली से पिंजा जमानी दस जगह मुंडो कोना किस्मत अली से जकला रोल खत्म शी बलार शी दे दुनिया ने बस्तर के पटे के जादू इस मन चिकम ने केना शुरू शी मैं बेच कला दा हो जमनो जमनो शी मुदे बाखी दवर चिकम ने शुरू शी जबागा लाड शी अगो के दार खत्म शी दास अजबहान से दे अजबहान से चिकम ने केना प्लार हो प्लार ना पास चिकम ने केना अजबहान से दे वो अजबहान से बची पैदा कर लो बची दलता रोग लो जी नो दो दे किरदार शी खत्म शी दला मर गिरा शी दो किरदार खत्म ये इंसान नो आग बचो के दार चिकम ने केना बे दुनिया में शुरू शी पदे जिंदगी बने शुरू शी नो बिया आगो जवान शुरू शी खास नगा सियान से हर इंसान युगपल रोल चिकम ने केना पेश करे युगपल किरदार चिकम ने पेश करे आदि ना पस नो द किरदार चिकम ने चिकल खत्म शी नो बस दे वफत शी नो आगे किरदार खत्म शी बे दागा नूर खलको किरदार चिकम ने केना शुरू शी खास द जवन द सेम नेम गड़े दे द इंसान द से जीव दे गना زمنګ په مخ کې یو انسان چې کوم لکه هغه خور لوري موږ ورپسې روانو تر څو خامې سمې ګپ شپې وکړنه چې نو انسان الله تعالی په زم نه ډېر سات سخت پیدا کړی دی خاصي او مشران وکنه وي دم څه کې مخ چې کوم نه کنه دا ډېر سوړ دی نو بل انسان چې الله تعالی پیدا کړی دی نو د پړم دی انسان ډېر سخت پیدا کړی دی خاصي انسان ته دومره سوچ نه کېږي چې دا روان دی خاصي د دنیا لاړ شي کور کې سکو سکنه وسی نو کو نه مختلف کردارونه چې کوم د کنا موږ په مخ کې لاړ شي ورک شي نو دا غسي د ژوند چې کوم د کنا روان دی روان دي چې درومي د ژوند کردارونه چې کوم د کنا دا چې کوم د کنا موږ نه روان دي ښه سو بالکل چې ژوند هغه دی چې مړه هغه چې نه نوم نه نشا مړه هغه چې نه نوم نه نشان وي تل تر تل په خنوم په خاطر خغا چه نئی نوم نئی نشان وی تل تر تل پخنوم پا ایخا غلی نو بلکل چه مڑا آغا خلق وی کنه سی چه نئی نوم وی نئی نشان وی شا خلق چکم دکن آغا تل عمر چکم دکن یادی چه تل عمر چکم دکن آغا خلقو تا یاد وی نو خمیشه دی برا چه تو چه کوشش که وی کنه چه تاسو تل تر تل چکم دکن یاد وی سعیده چه